Thank you.

Thank you.

Thank you.

Thank you.

0: was in the 1970s.
1: एक पूरी तो इसकी चिंता होनी।

0: ट्युबवेलले झारी गरेर एउटा कम्पोस्ट लगाउने सुक्खो अघिको छ डक्टर चुलाएर मात्रै शुद्ध पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सातको समयबाट चुलिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
0: भन्नुभयो नि मिसले त घर वरिपरि धुलोहरू फुट्ने र तातो गर्ने र नदिना हाम्रो विषालु स्वर पाउन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: स्टुडियो खोलेर बिहानी 6 बजेमा

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति वरिष्ठ नेतालाई प्रधानमन्त्री पार्टीको सभालाई मनोनित गरेको छ। भारत भूषण सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनित गरेको हो। सभापक्षले नाम

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत यसै भरि प्रसारण भइरहेको सारसा खबरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित
1: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै प्रथाहरूको व्यवस्था भइएको भए अथवा छुट्टै नै आश्रम भइदिएको अझ सहज हुन्थ्यो जस्तो लाग्छ।

Thank you.

Consumer Network, CIN. डिवाइस सामुदायिक सूचना नेटवर्क CIN, CIN खबर.com तथा मोबाइल एप CIN जानकारी पात्रबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज कार्यक्रमबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा युपिएसले पुर्यायो र आधारित

0: जुन हाम्रो अल्पसंख्यक देशका नागरिकहरू छ तर अरू देशका नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन विविधता रहेको अल्पसंख्यक समुदायको देश नागरिकहरूलाई राख्ने छुट्टै प्रकारहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
1: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु भएको छ, त्यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक

I'm

हमारे 19,000 मैदान की सेना ही माओवादी के 19,000

घर द्वार सोलिए, सब चीज संपत्ति सोलिए, अपन सोलिए, गाँव का

Who is

Thank you.

Gracias.

Thank you.

तपाईँहरूको लागि हामीले सुन्दर तपाईँहरूको लागि

प्रतिशत सम्बन्धमा उम्मेद्वार सेवेका जीवन भएको बारेमा बातचित गर्नुभयो। महापार्थी सुन्दरत्व आफ्ना विषयमा बातचित देखाइने बाजी सुन्न प्रयास गर्थे। यी कार्यक्रमका सम्बन्धमा आफ्ना पूर्ण सल्लाह जिज्ञासा ठेगाना हो प्रक्रिया नम्बर 0484 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4 4

गर्ने जन्तुको सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काइएको छ। डिभिजन घर कार्यालय बर्तिया अनुसार गर्मियामा सर्वसाधारणका घरभित्र पसेका अति विषालु गुमर करेन्ट लगायत 146 वटा सर्पको सुरक्षित उद्धार गरिएको छ। यस अवधिमा 8 वटा चितुवा, 9 वटा भैँसी गोरो, 2 वटा सुनगोरो, 1 कछुवा, 1 बिरालो, 1 मगरमुही र 1 रातो बाँदरलाई समेत उद्धार गरी प्राकृतिक वासस्थानमा छोडिएको वन डिभिजन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीका अनुसार वन्य जन्तुबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न कार्यालयले 24 घण्टा उद्धार टोली तयारी अवस्थामा राखेको छ। बाघ दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले बुधबार देशभरि गरिएको बाघ गणनाको नतिजा सार्वजनिक गरेको छ। नेपालमा बाघको संख्या 429 वटा पुगेको छ। देशभर 74 वटा बाघ बढेको छ। सन् 2026 गरिएको राष्ट्रिय बाघ गणना अनुसार चितवनमा 145, बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र शुक्ला

थियो सत्र सन् 2026 मा 13 वटा घटेर 112 वटा भएको छ। हरेक वर्ष जुलाई 29 तारिकका दिन मनाइने आएको विश्व बाघ दिन

Thank you.

रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

वितरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित कारण विधान नमुना अनि विभिन्नको लागि जसपुरी नगरपालिका कृषि विकास शाखा कार्यवाहक कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ।

जमीन भुक्को फुलले घाममा पाकेर कहिले फाटेको छ भने घाममा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।

Thank you.

I'm sorry.

Thank you.

Thank you.

ठीक बाबू दीदी।

0: সকলেও আগত ওলাইছাক সন্তোষ আজ আমি পহিলো চাগত মাছিনাৰ বাহিৰা বিশেষ কথা শুনছোঁ সুখা জমিনমা পানী নচাউনে জমিন ভুকো ফুল্ने खाना काट्नेमा पहिले काटेको छ भने खाना पलाकिलो हुने र जमिन भाषिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
0: अनि पहिलो जानु पहिले जमिन मुनिबाट तर्पण परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका तुलहरू थल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु वर्षाले ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ
1: घरका सरसामान निकाल्नु पर्यो व्यक्तिले हेरिहाल्नु
0: यस्तो गल्तीलाई झुकेर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
1: उहाँले भनेको कुरा सही हो ज्यान बाँचे त धन ज्यानै नभए के धन के
2: রাস্তা রাস্তা

Thank you.

Thank you.

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग्दा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
1: रेडियो प्रभावा

ये मैंने बाहर देखा था, सौदा नहीं, ये सब कुछ मैंने

सम्भावनाले आसपासको किनारको बस्ती लिएर जोखिम बुझ्न गएको थियो। जोखिम बुझेपछि उच्च ठाउँमा बैठक सुरक्षित ठाउँमा आश्रय दिएपछि विभागको अर्जी गर्नुभयो। आज भएको दावा नौ सय भेटेर आज राजनैतिक पाँच बजे फेर्दोसा रूपमा

ساتھ میں

0: पहिलो कामले लक्ष्य भन्छौँ नभएको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतमा त पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर्जु पनि वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्ष्यहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो
1: यस्तो गल्ती त झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाली तर्फ लानु भनेको

0: सोसाइटी गर्न तयार भएको
1: हो। अरूका अनुसार गठन गरेको
0: दिदी हाम्रो किने पार्क छैन, पुरा दुष्परत पुरा खेल खान लागेको हाम्रो पुरा दिन चल्छ।

सतर्कताको प्रयोग गरौँ। यो बाबा यसै द्वारा

Gracias.

0: आज पराठाको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको जवाब होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तर मैले खुल्ला कुरा गरौँ, समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य खोजौँ।
2: रेडियो

0 84 4 0 84 4 0 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2 0 2

Thank you.

बाल विवाह कानुनी हो तर यसलाई आजै बाटो

Thank you.

Thank you.

नगर अस्पताल पलासकड़ी को जनस्वास्थ्य निरीक्षक पल बहादुर चौधरी आवश्यकता अनुसार प्रत्येक व्यवहारिक संस्था विशेषज्ञ सेवा निरन्तर संचालन गर्न चाहन्छ। त्यसबाट विशेषज्ञ परामर्श तथा उपचार सेवा केन्द्र आज बिहान 9 बजे एक बजेसम्म नगर अस्पतालमा खुल्ला। औषधि उपचार खर्च सुविधा लेखिरहन गर्न समयमा नवीकरण गर्न पनि नगरपालिका आज गर्नुभयो। नगरपालिका नेपाल सरकारले मेरो उपचार खर्च सुविधा प्राप्त गर्दै आर्थिक वर्ष 2083-84 कार्यालयको अनिवार्य रूपमा नवीकरण गर्न अर्थ गर्नुभयो। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी निर्णयमा प्रचार प्रकरण निम्ति डायलासिस कार्यालय क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात अभियान मेरो उपचार खर्च मार्फत उपलब्ध गरेर सम्बन्धित कार्यविधि 2078 बमोजिम उपचार खर्च प्राप्त गर्ने रक्षकलाई प्रत्येक आर्थिक वर्षको शुरूआतमा आफ्नो नवीकरण र वितरण कार्यक्रम अवस्था व्यवस्थाहरूमा

0: परिचारकर्ताले वितरणको व्यवस्थालाई आवश्यक अभिलेख अध्यावधिकरण तथा सबको विवरण नेतृत्व रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा पेश गर्न निर्देश दिनुभयो। नगरपालिका निरापत्ता खर्च सुविधा नियमित प्रभावकारी रूपमा उपलब्ध गराए तथा वास्तविक लाभ अभिलेख अध्यावधिकरण नवीकरण प्रक्रिया अनिवार्य कर्लक स्वास्थ्य शाखा प्राथमिकको प्रमुख विस्तार जनिरहेछ।
1: बर्दियामा शान्ति सुरक्षा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर जिल्लाका सरकारवालाको प्रतिबद्धता सुनेरबाट प्रमुख जिल्ला अधिकारी भवन बहादुर खुमालको अध्यक्षतामा आज दिन झलक सद्भाव मञ्चले असीम प्रतिबद्धता व्यक्त गरिदिएको संसदीको आद्यमान भाषामा पहिला घटनाप्रति दुःख व्यक्त गर्दै सहभागी भएर भारतीयमा सदियो से कायम र सामाजिक सद्भावना खलबलैन गतिविधिमा संलग्न जिल्लाले कान्ती डाइन महेन्द्र प्रसादसँग अंशीकरणबाट कसैमा राजनीतिक दलका प्रतिनिधि स्थानीय तहका जनप्रतिनिधि नागरिकत्व तथा सरकारवालाको सहभागिता तथा प्रमुख जिल्ला अधिकारी हाम्रा समाजमा सभा फैलाएको अशान्ति सृजना गर्न मलाई परिचार गरेको कानुनी कार्यवाही गर्न प्रवृत्ति सार्वजनिक कार्यक्रमको आयोजना कर्तव्य प्रशासन परिपारिक समन्वयको अंशीकरणबाट कचहरी सुरक्षा निकाय स्थानीय तह राजनीतिक दल नागरिक समाज संचार कर्मी उद्योगी व्यवसाय धार्मिक तथा सांस्कृतिक अभिवृद्धि निरन्तर समन्वय सूचना आदान प्रदान गर्न भ्रामक सूचना तथा प्रवाह नियन्त्रणका लागि प्रभावकारी निगरानीको कानुनी कार्यवाही गर्न तथा धार्मिक सांस्कृतिकको सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने प्रचलित कानून व मापदण्डको पालना गर्दै अनावश्यक रूपमा बराबरमा दिजे माइक तथा साउन्ड प्रणाली प्रयोग निर्णय समेत गर्दा बढ़ियाता नौमा अवैध माटी उत्खननमा प्रयोग चार सवारी साधन प्रहरी नियन्त्रण मण्डलमा बढ़ियाता गाउँपालिका नौ शान्ति नगर स्थित कपास फारमा सरकारी जग्गामा अवैध रूपमा माटी उत्खनन विद्यालयका विशेष सूचनाका आधारमा प्रहरी चार हेभी उपकरण तथा सवारी साधन नियन्त्रण मण्डलको जिल्ला प्रहरी कार्यालय प्रक्रिया अनुसार इलाका प्रहरी कार्यालय महिला पोखर प्रहरी चौकी शिक्षा बजारमा चाहिँ घटना संयुक्त प्रहरी टोली सरकारी स्वामित्वका जग्गामा अनुमति बिना माटो उत्खनन विद्यालय अवस्थामा प्रयोग गर्दा सवारी साधन नियन्त्रण मण्डलका इलाका प्रहरी कार्यालय महिला पोखरमा ठहरमा नियन्त्रण मण्डल सवारी साधन M03001 र 2803 नम्बरका माथि भोकमा एक प्रतिको M03001 र 2804 नम्बरका एक ठो खाली टिप्पा एक एघार सौ सत्तर नम्बरका एक ठो जेसिबी हो M01004 र 0431 नम्बरको एक ठो इच्छा फेटरहरूबाट प्रहरी नियन्त्रण महले जिल्लाको हस्तवारी साधनामा साउन तेह्र गते आवश्यक काल भित्र बढिया ताल गाउँपालिकाका कार्यालयमा प्रसिद्ध सुनेरबाट गाउँपालिका कानुन बमोजिम कार्यवाही कति सम्बन्धित सवारी साधनामा कुल 2,55,000 रुपियाँ जरिमाना कर बाछा छोडिदिएर जनाइरहेका प्रादेशिक संचार सेवा केन्द्र नेपालमा समस्या आर्थिक वर्ष 2082-83 24,526 वितरणका हिर्बा प्रादेशिक संचार सेवा केन्द्र नेपालमा प्रमुख उपेन्द्र रिमिक अनुसार नेपालमा सोलपुर खजुरा क्षेत्रमा सञ्चालित 22 अस्पतालमा से चिकित्साका सिफारिसका आधारमा ग्रामीण सुरक्षित रगत उपलब्ध गराइरहेको पार्टी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका ग्रामीणका पूर्वाकला प्रमुख स्वास्थ्य केन्द्रको हकको रूपमा स्थापित गर्न पर्छ। यहाँ दैनिक बडा संख्यामा ग्रामीण पूर्वाकला कैमाहरूबाट अवश्य जिल्लामा सुरक्षित गुणस्तरीय हो पर्याप्त रक्त संचार सेवाका आवश्यकता वर्षेनी बढ्दैबाट आज नेपाल रेड क्रस सोसाइटी बाँके जिल्ला शाखा जिल्लाका तीन ठाउँमा रक्त संचार सेवा सञ्चालन गर्दैहरूमा नेपालमा स्थित प्रादेशिक रक्त संचार सेवा केन्द्र भोलपुर मेडिकल कलेज शिक्षण अस्पताल स्थित रक्त संचार सेवा इकाइ तथा सुशील बरेला पोखर क्यान्सर अस्पताल खजुरा स्थित रक्त संचार सेवा इकाइमा नियमित रूपमा ग्रामीण रक्त संचार सेवा प्रदान स्वास्थ्य सेवा विस्तारसँग प्रदान प्रत्येक नागरिक कसमा भागिता बनाएको र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर नेपाल मेडिकल सोसाइटी पार्टीले मेलमेलिक सचेतनामूलक तथा रक्तदान कार्यक्रममा निरन्तरता दिएको छ।
0: नेपालका शान्ति सुरक्षा अनुभवमा लेखक जिल्ला प्रशासन कार्यालय पर्सा महानगरपालिका

Thank you.

संचार क्षेत्रको मुख्य दायित्व हो। अब खबर सन्तोष गन्धर्वबाट।

सम्बन्धबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सरकारले यो सम्बन्धमा आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा तथा

संसारिक अत्याचार प्रधानमंत्री बने र सहायक गृहमन्त्री सुधा घुमले संसदमा अहिले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ। संसदको आधारले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनु पर्ने बताउनुभयो।

भन्ने उहाँ गरेको छ। संसदको स्व रिलिज सुन्दरी बाटो अन्य जिल्लामा पटक पटक सडक सुरु भइरहेको प्रत्येक तत्काल रोक्न सरकारले उचित कदम चल्न माग गर्नुभयो।

0: प्रकार गर्नुभयो। उहाँले तत्काल तलब नियन्त्रणमा राज्य कंग्रेस देखिएको टिप्पणी गर्नुभयो।
1: तर यो तर्फले हेरेर देश ठिक छ भन्ने प्रकारले भन्नु पाउनु हुँदैन। किन भन्दाखेरि तिनीहरूले गोली गरेको छ, हत्या हिंसा गरेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बिगार्नु छ। सबै तपाईँको चाहिँ देशवासी अनुरोध गर्न चाहन्छु,

0: समाधान का लागि सरकारलाई सम्बन्धित कदम सार्न आएको छ।
1: तर हुन्छ कि भन्ने सम्भावनामै के गर्छ संसार अत्यन्त दुःखद पक्षमा यसलाई समयमै नियन्त्रण गर्न उचित कदम सार्न जरुरी छ।
0: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने संवाद श्रृङ्खलाहरू सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको आँखाको पावर गर्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, डाई

0: 6 McDonald's on Locos Krishna Trump on Kobe. Digital Internet. Satellite Internet TV. The Pandas Iman Sajid Muslim Kobe. MWB's Healthcare App. My Digital App. सामाजिक रूपांतरण का लाभ यो सामुदायिक सूचना नेटवर्क CRN
1: तपाईं सामुदायिक सूचना नेटवर्क CRN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब भन्ने खबर मध्यस्थ विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवता कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ्दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नु पर्ने

0: साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला दिनु सक्छ।
1: नमस्कार, संवाद श्रृङ्खला हेलो संसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लिल प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो संसदमा हामीसँग जाजरकोटका सांसद पार्वती हुनुहुन्छ। हार्दिक स्वागत छ। अहिले लामो समय बताएपछि संसद बैठक फेरि भेट गर्न थाल्यो। यो बिचमा आफूतिर गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू हुन्छ कि तपाईँले कसरी गर्ने गरेको छ? चौध दिनको
2: संसद स्थिति जुन ढङ्गले भएको थियो हामी जिल्ला पनि गयौँ, त्यसपछि गएर काठमाडौँ पनि बस्छौँ। हाम्रो मेरो त कडा

एउटा मात्रै सुनिन्छ।

दिएको प्रशासनहरूले जस्ताको टोकरा बनाएको थियो त्यो जस्ताको टोकरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो. अब त्यो लोकल रिसोर्सहरूमध्ये काठहरू त्यहाँ पल्लो खोज्ने भनेको त्यो काठ पुगिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टोकरा आउनु भएको थियो उनीहरूले त्यसपछि

0: गरिब हामी काम गर्ने नीति हुन्छ नि त्यो नीति बनाइदिनु भने बडो गाह्रो हुन्छ कि डिडिएको कार्यले भूकम्पको प्रभावित काम गर्न दिँदैन
1: के भनेको
0: भनेको भूकम्पको भूकम्पले काम गरिरहेछ कि होइन प्रकटीकरण गरिरहेछ भने त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भनेको कुरा उठाइदिइरहेछ अहिले अंश भन्दाखेरि हामीले एकदम पुरानो त्यो अब त्यो भूकम्पको देखि एउटा अंश भन्दा गरेको भन्छ यति त हुँदैन नि त पहिला पनि अंश भन्दा गरेको थिए मान्छेहरू एउटै घरमा बसेका थिए त्यही भएर छुट्टी छुट्टी घरबाट हिँड्न सकिराखेको स्थिति थिएन त्यसैले गर्दा

0: गर्नेहरू होइन, मैले जे गर्छ त्यो गर्छु भन्दै गर्ने हो, म पनि एउटा आत्मवादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइरहेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सेतालाई त हामीले जुन चाहिँ आवाज उठाउने हामीले यो ल्याएका छौँ, यो गर्नुपर्छ, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने, त्यसको समाधानको प्रमुख पात्र भनेको सरकार हो।
1: विभिन्न राजनीतिक दलका नेताहरूले संसदको व्यवहारमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन्। उनीहरूले पनि वास्तव्यमा सम्पूर्ण घटनाको सत्यप्रति उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सिलगढी घटनापछि मधेसमा तनाव चलिँदै गएको छ। आज थप दुईजनाको मृत्यु भएको छ। संसदीय सैन्य धनुषा र सिलामा कर्फ्यू जारी गरिएको छ भने वर्षामा निषेधाज्ञा जारी गरिएको छ। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय तथा जगाउन राष्ट्रपति सहित प्रमुख राजनैतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधान गर्ने राष्ट्रपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागी र राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहता नेपालाउनेको भीड़ बढ्दै जाँदा अब दुई सीट र बिहारको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ।

Thank you.

I'm gonna go get some more.

0: सक्नुभयो। आज त स्तरको छलफल सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस् सुक्खा जमिनमा पानी नसक्ने जमिन पक्क फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर सम्झेको छ सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि। पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुर सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर थाहा हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामान लोभ गरेर अन्य गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
0: हो उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको ज्यानै नभए के

बड़ा ढेर भाड़ा लागत है, हम तो पूरा दिन चल रहे, तो पानी

pues aquí quiera su asesoración, adelante, pensar en él.

Thank you.

ಸೂಚಿಸುತ್ತಿರುವ ಚಿಂತಾ ಮತ್ತು ಅನಾಥ ಮುಕ್ತನಾದ ಮುದುಗು ಮಾತು.

Им на тайма, вместе с камнем, а все пытаются, да.

गरेका छन् तर उनले पोल्यान्डलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइनले यो घटनालाई युरोपेली संघको अवैध क्षेत्रको अर्को अस्वीकार्य उल्लङ्घन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रुसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका

भएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनीहरूले यहाँ मुख्य समस्या के हो भन्ने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ

रहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सिउटा पुगेका छन्। स्पेन सरकारले मोरक्कोको सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढाइरहेको जनाएको छ र फ्रान्स स्पेन र ग्रिस

सम्भव प्रयासमा सजग राख्ने विश्वास दिएको उल्लेख गर्दै पौडेलले अपील गर्नुभएका छन्।

शान्तिपूर्ण अस्तित्वको संरक्षण तथा प्रबन्धनको खाँच आउँदै छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानमा जिम्मेवार संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्वका ज्ञानहरूले पनि जनजीवन प्रशान्त भएको छ आफूले चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित निर्वाहमा यस प्रकारका अपराञ्चित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो उनको सन्देशमा भनिएको छ। त्यसैले जनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि कायम राख्ने एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रकालमा सम्बोधन गरेका छन्। 10 बजे सम्बोधनमा उनले दोषीमाथि कारवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन् म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ।

बैठक

0: संसद स्थिति पार्टी के सांसद आदम दाईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने माग गरे।
1: राज्यको नेतृत्वले किन नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि उपाध्यायले सरकारको प्रतिरक्षा गरे, सरकार कामै लागेको भन्दै उनले अगाडि भने,
2: सरकार मलम पट्टी भन्दै छ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दै छ। यतातर्फ तपाईँहरूको ध्यान जाओस्,
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। अन्त्यमा नेपालमा आइरहेको विषय, अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेत्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्डको रूपमा दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कारवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेत्रस्त प्रारम्भ गरेपछि
3: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसन टापुमा दुई वर्षका एक बालक सहित तीनजनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिने परेको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा रक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्ध विराम जुन महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: साथै बिबिसी नेपाली सेवाको साझा पोखरी

कानुनी विवाह हो, यसलाई आजै काट्नु

1982 में इस नक्सली नगर पालिका का विभिन्न अपराध में गठन हुई कृषि विकास शाखा मंडल प्रेगा क्रियाशील कृषक समूह नवीकरण नया गठन हुई जनता नौकरी का दर्ता पढ़ने इच्छुक कृषक समूह जनता का लगी सक्रिय बनोजन का आवश्यक कार्यकर्ता समेत सूचना प्रसारण भएको मितिदेखि 25 दिन अर्थात 2083 पदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिई नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित धारा विधान नमुना र निवेदनको लागि बाँसुरी नगरपालिका कृषि विकास शाखा र एउटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पूर्ण अधिकरणको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित चार बमोजिम दुईवाला समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूह दर्ता प्रमाण पत्र प्रतिलिपि समूहको छाप अडचेको फोटो अडचे परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूह नवीकरण निवेदन अनुसूचित सात बमोजिम पूर्ण रूपमा अनुमोदित विधान विपति समूह

Thank you.

રેડિયો ગુરુવારના FM દ્વારા જનહિતમાં જાય સંદેશ.